नाइते नाइते पाइथागो नजरा फाइसो पाइक्या बेरेखिरी पान्तानी जिङ रचा पङ्खना लाइक्या तै कप्रको सालाइक्या चिनी लाङमा ओ बेरायनानी बसन्त चराती लाङ अबरक्न तै न ताबुक दिबुनी दामनै कानानी न नाइतौ काङ्के त चिनी बेरेखिरी पान्दा